0: ભારત બર્તાનિયાસ દરમિયાન સબદેમતિસ જામે ઇકતસદી તિજારતી મહાદસ પેટ સપુદ રાત પેટ અમલ દરામદ શરૂ દુશ્વન મુલ્કન દરમિયાન સપુદ સમાજી સલામતી મુતલ્લિક મહાદ તે રાત પેટે નાફિઝુલ અમલ યમ સત બર્તાનિયાસ મઝ કામ કરન વાલન ભારતી પેશવર નફરન હિંદિસ યનસ ગસનસ મઝ સહૂલત તે તિહિંદિસ મુસાબિકતી સલહિયતસ પોચર મેલે અ દૌરાન કોર ભારત બર્તાનિયાસ દરમિયાન સબદેમતિસ સીતાહસ તાત આઝ DGFT જેમિક એસિસ્ટન્ટ ડાયરેક્ટર વિવેક સુબરવાલન એક્સપોર્ટ બાપત આ કન્સાઇનમેન્ટ જેન્ડ હેવિત રવાન આથ મોકસ પેટ બયવ તિમો પનિન તોસરાત યમ અનુમાન
1: इसके लिए दोनों कंट्रीज को बेनिफिट होगा और दोनों कंट्रीज के अंदर एक्सपोर्ट और इंपोर्ट भी बेहतर होगा। जब कोई हमारा एक्सपोर्टर्स यहाँ से माल एक्सपोर्ट करेगा तो उसको वहाँ पर उसका ड्यूटी बेनिफिट मिलेगा जो कि अवेजन हो चुका है और 99.5% जो है वो आपके एक्सपोर्ट प्रोडक्ट्स जितने भी होंगे अब उनके ऊपर वहाँ पर ड्यूटी नहीं लगेगी। तो इससे हमारे यहाँ पर जम्मू डिवीजन के अंदर इसका एक्सपोर्ट का बहुत बेनिफिट मिलने वाला है और इससे एक्सपोर्ट बढ़ेगा। फ्री ट्रेड एग्रीमेंट्स का काफी बेनिफिट यहाँ के एक्सपोर्टर्स को होने वाला है और जो कि वो उसका फायदा उठा सकते हैं। इसके लिए आप एक सर्टिफिकेट ऑफ ओरिजिन हमारे यहाँ से अप्लाई होता है। सर्टिफिकेट ऑफ ओरिजिन लेने के बाद आप इसका बेनिफिट उठा सकते हैं।
0: જમ્મુ કાશ્મીરસ મે છે સાલાન શ્રી અમરનાથજી યાત્રા ખુશ અસરૂબી સાન દશવૈવી રવૈતી વતો યને પહલગામ તો બાલતલ કિન જેરી રાત શામ તા વોત આથ યાત્રાઈ દોરાન ગુફાઈ મઝ દર્શન કરન વાલન યાત્રન હું તેદાદ 3,23,000 ખોત ઝ્યાદ અક્સર યાત્રી છે પનન ગર ગામત તો તેમ છે કશીર હિંદ હુસન તો બે યેતકેન લોકન હંજે મહેમાન નવાજી હિંદ سٹھا متاثر کینچو یاتریو بھائی پنن تاثرات یہ میں انمان
2: میرا نام بردمون مینا ہے ہم جے پور راجستھان سے ہیں کنٹینیو پیدل یاترا کرتے ہوئے آ رہے ہیں دیکھیے پربند کی بات وہ ہوتے ہیں تو بہت ہی بڑھیا ہے رہی یہاں کے استھانیہ نواسیوں کی بات تو ایسے نہیں لگتا مجھے کہ میں اپنا راجستھان چھوڑ کے یہاں آیا ہوں ایسے لگتا ہے کہ میرے بھائی یہیں واپس مل گئے بہت ہی بڑھیا ان کا ویوہار ہے بھائی چارے سے رہتے ہیں ہر کہیں پانی کے لیے پوچھتے ہیں کوئی کس ناشتے کے لیے پوچھتے ہیں بہت ہی بڑھیا انسان ہے کشمیر کے
3: مروند رگھوونسی ہے ہم ضلع گنا MP کے رہنے والے ہیں हम 14 मई को घर से निकले हुए 1600 किलोमीटर चल के आ चुके हैं। थोड़े एक दो दिन और लगेंगे बाबा के दरबार पहुंचने के लिए। हमें एक दो महीने हुए करीब चलते हुए। देखिए प्रशासन ने सारी व्यवस्था की हुई है, कोई व्यवस्था हम कोई कमी नहीं है। तो यहाँ के लोगों की बात करें तो यहाँ के लोग तो महान है।
0: दौरान सपुद जेमिकी भगवती नगर बेस कैंप पेट आज सुबह ہت بزن لوکچن بجن گاڑین مز ساس بدن یاترین ہن بیاکا قیفل وادی کن روان یم آز دوپہرس کشیر واتن اجازت ہن برون بوزیو خاص خاص خبر بے ایک فرے نائب صدر جمہوریہ سی پی رادھا کرشننن چون مز ریاستی اسمبلی چھ بھارتی جمہوریہ تس مز دڑکن ہن حیثیت تھاوان وزیر اعظم نریندر مودی کرن بھارتی گوڈنش ہائیڈروجن ریل گاڑی ہریانہس مز پگہ جنڈ ہیوت روان سرکارن چھ سیمی کنڈکٹر ایکو سسٹمس بدبو دن باپت سیمیکان 2.0 منظوری دزمس تو ون نیشن ون الیکشنس متعلق مشترک پارلیمانی کمیٹی چھ لکھنوس مز ترین دہن ہز مشاورت اند وات نومس ات سیت ووت خبرن ہند بلٹن اند کشرن خبرن ہند بیاکھ اک بلٹن سب دی آکاشوانی سری نگر پٹ 9 بجے تو 1 منٹن پٹ نشر اسی دیو اجازت خدا حافظ

0: समाज की, तो वो बच्चा आया और उसको खून पीने का एडिक्शन हो गया था। ये छोटी बात नहीं है। अब क्योंकि हमारा काम होता है कि हमदर्दी से, शफ़क़त से हम हाथ उन पे रख के उनसे पूछें कि बात क्या है, तो आफ्टर मल्टीपल सेशंस हमने उनसे पूछा कि बात क्या है, तो उन्होंने यही कहा कि मुझे घर में बहुत ज़्यादा तंग लाते हैं और मेरे घर में बहनें हैं, वो मुझे ज़्यादा तंग करती हैं। अच्छा, वो अच्छी अच्छी जॉब्स करती हैं और मेरे पास अभी जॉब नहीं है, मैं अभी पढ़ता हूँ। वो कहती हैं अगर नहीं से ये करो तो लगक न सुकुनी अगर, और वो उसके दिमाग पे इतना सवार हुआ है। एग्जैक्टली, हम उससे बच्चा ट्रॉमेटाइज हो जाता है और उसको फिर औरत जात कहिए या फिर नौकरी जॉब ये फाइनेंशियल स्टेबिलिटी, इसकी इतनी नफरत हो गई थी। आखिर ये क्या चीज़ है जिसकी वजह से मेरी वर्थ बनती है और अगर ये नहीं है तो फिर मेरी कोई वर्थ नहीं है। तो खुद को वो ट्रॉमा जो निकालने के लिए है, तुम्हें उसको खून द्रेश लगा, एंड ये छोटी बात नहीं है। अच्छा, ड्रग एडिक्शन, आप खुद देखिए कितने बच्चे करियर की वजह से इतने परेशान हो जाते हैं, दे रिजॉर्ट टू ड्रग्स। तो क्या कभी उनके माँ बाप ने उनको गले लगा के ये बोला है कि करियर सिर्फ डॉक्टरी नहीं है, सिर्फ इंजीनियरिंग नहीं है, करियर सिर्फ गवर्नमेंट जॉब नहीं है, اس چھ زمین تکیاز سن سامین اس ون کیس آسن واریا خاص مز بہت تس ون بوزان
1: بوزان پروگرام
0: بالکل
1: پنن کم
0: تم ہکن نہ پنن کم کرت اب یہی ہے دیکھیے یہ سوشل کانسٹرکٹس میں یہی کہتی ہوں کہ اس چھ ونان اس چھ ماڈرن بنے مت مگر اس چھ تیتیا ون الجھے مت اس ہکو نہ یمو مسلو مز اس اگر اکہ مسلو مز نیرو
1: بیس من چھ الجھان
0: بپت کن چھ تیت مسلو اس چھ واپس پھسان تمن مسلن مز تو یہی ہے کہ اب اگر آپ کے گھر میں بیٹا ہے میرے گھر میں بھائی ہے ہم ان کو یہ بات بولیں کہ ہم کوئی چلیے ہم اپنے کھیت میں کام کرتے ہیں ہم کم کم آئیں گے لیکن ہمیں خوشحال زندگی گزاریں گے تو اس بیٹے کو پتہ ہے کہ سماج میں میری کون سی ویلیو ہوگی ایز اے کسان ایز اے فارمر میری ویلیو کتنی ہوگی کون مجھے اپنے پاس بیٹھنے دے گا کون مجھے ویسی عزت دے گا جب میں اسی زمین کا ایک کنال بیچ کے 20 لاکھ لا کے بنگلہ دیش سے ڈگری لے کے آؤں گا اور پھر ڈاکٹر بنوں گا تو دیکھیے یہ چائلڈ ایکسپلائٹیشن نہیں ہے تو کیا ہے شروع یہ بچپن میں ہو جاتی ہے اور پھر ہم دیکھتے ہیں اس کے ریزلٹس ٹین ایج میں آتے ہیں اس کے ریزلٹس ہمیں ایسے آتے ہیں کہ پھر ہمارے گھروں میں ایسے مرد ایسی عورتیں ہوتی ہیں جن کو آپ انسان سرسی معاشرس پہ سرسی سوری نون سرسی معاشرس پہ
1: صحیح کہہ رہی ہیں آپ آپ کے ساتھ ہم بات اور کریں گے لیکن یہاں تھوڑا سا رکتے ہیں ایک نغمے کے لیے
0: شور

0: इसलिए खाइबर सीमेंट का जर्रा जर्रा दिल से बना है। खाइबर सीमेंट, दिल से बनाओ।
1: सुनो ना, हा? सोच रहा हूँ अपना बिजनेस क्यों ना बढ़ा लूँ।
2: तो रोका किसने है? हा?
1: रोका तो किसी ने नहीं, पर समझ नहीं आ रहा कि मदद किससे मांगूं।
2: मुझसे?
1: तुमसे? तो अच्छा बताओ फिर।
2: आकाशवाणी है ना, मैंने सुना है उसका नेटवर्क देश भर में फैला है।
1: पर उससे मेरा क्या फायदा?
2: देखो फायदा है, जिस शहर में चाहो विज्ञापन की मदद से उपभोक्ताओं तक पहुंच जाओ।
1: पर अब ये भी तो बता दो कि आकाशवाणी से संपर्क कैसे करूं?
2: बहुत आसान है, मैं बताती हूँ। नंबर नोट करो,
3: 9018074333।
4: 9018074333।
5: आज आई मेन मेडिकल रिपोर्ट तो मेरे शरीर विटामिन ई तो विटामिन बी हिच कमी द्रामस।
6: तो क्या शक ने फोर्टिफाइड दूध तो फोर्टिफाइड तेलों का इस्तेमाल करान?
5: मगर ये फोर्टिफाइड आसान क्या छो?
6: फोर्टिफाइड दूध तो तेल छो बराबर मकदारस में त्रावन विटामिन ए छो सानी इम्यूनिटी बढ़ावान तो विटामिन डी छो अड़जी मजबूत करान। दूध तो तेल छो बराबर मकदारस में,
5: मगर यह है सठा द्रोग।
6: हाँ ना ना सुई कमत मज मुशुक ते सुई छो बेहतर पोषण दिवान।
7: पनन तो पन्ने आयाली जिंदगी बनाई सेहत मंद प्लस एफक निशान वोल फोर्टिफाइड फूड पानो बाजरस में दस्तियाब फोर्टिफाइड वसाइलन जानकारी खतर करो www.ffrc.fssai.gov.in पर राब्त।
8: इशूड इन पब्लिक इंटरेस्ट बाय ऑफिस ऑफ द कमिश्नर फूड एंड ड्रग्स एडमिनिस्ट्रेशन J&K।
9: चिनार की छांव तले किताबों का एक खूबसूरत जहां आपका इंतजार कर रहा है, आइए तीसरे चिनार बुक फेस्टिवल में, जहां मिलेंगी इंग्लिश, हिंदी, उर्दू और अन्य भारतीय भाषाओं के 200 से अधिक बुक स्टॉल्स, साथ ही क्रिएटिव वर्कशॉप्स, बच्चों के लिए लिटरेरी सेशंस, डिजिटल रीडिंग कॉर्नर और कल्चरल परफॉर्मेंसेस का लुत्फ उठाइए। 18 से 26 जुलाई SKICC श्रीनगर। चिनार बुक फेस्टिवल ऑर्गेनाइज बाय नेशनल बुक ट्रस्ट इंडिया इन कोलैबोरेशन विद NCPUL एंड डिस्ट्रिक्ट एडमिनिस्ट्रेशन श्रीनगर। टुगेदर वी रीड, टुगेदर वी लीड।
10: शेर भाई, आप आकाशवाणी श्रीनगर से मीडियम वेव और FM के अलावा आकाशवाणी कुपवाड़ा और भद्रवाह के साथ साथ DTH और आकाशवाणी के मोबाइल ऐप पर सुन रहे हैं। सबन वजीर आजम नरेंद्र मोदी कल चंडीगढ़ के दौरे पर जा रहे हैं। इतिलात के मुताबिक वजीर आजम मौसूफ चंडीगढ़ में पंजाब इंजीनियरिंग कॉलेज की तकरीब में शिरकत करने वाले हैं। वजीर आजम के दौरे के पेश नजर चंडीगढ़ में हाई अलर्ट जारी किया गया है और पूरे शहर में सख्त हिफाजती इंतजाम किए गए हैं। जम्मू कश्मीर के लेफ्टिनेंट गवर्नर मनोज सिन्हा ने आज श्री माता वैष्णो देवी श्राइन बोर्ड के आला सतही इजलास की सदारत करते हुए अस्थापन पर नजरानों और अतियात के इंतजामी निजाम का जायजा लिया। इजलास में श्राइन बोर्ड के अराकीन और सीनियर हुकाम ने शिरकत की। इजलास में अतियात की वसूली, गिनती, हिसाब किताब, हिफाजत और इस्तेमाल के निजाम का तफसीली जायजा लिया गया। हुकाम ने बताया कि अतियात की वसूली और माली लेन देन मुकम्मल शफाफियत, एहतिसाब और मुकर्रर जाबितों के मुताबिक अंजाम दिया जाता है, जबकि कीमती धातुओं की महफूज जखीरा अंदोजी और मुंतकली के लिए भी सख्त हिफाजती इंतजाम किए जाते हैं। श्राइन बोर्ड ने मौजूदा निजाम पर इत्मीनान का इजहार करते हुए शफाफियत, माली नज्म व जब्त और अवामी एतमाद को बरकरार रखने के लिए इख्तियार किए गए इकदाम को सराहा। इधर जम्मू कश्मीर के वजीर आला उमर अब्दुल्ला ने कहा है कि नेशनल कॉन्फ्रेंस का 20 जुलाई को नई दिल्ली जाने का प्रोग्राम हसब मनसूबा कायम है और इसमें कोई तब्दीली नहीं की जाएगी। उन्होंने वाजे किया कि मुजवजह एहतजाज की जगह या तरीक़ेकार में तब्दीली मुमकिन हो सकती है, ताहम दिल्ली जाकर अपनी आवाज बुलंद करने के फैसले पर पार्टी कायम है। आज श्रीनगर में नामा निगारों से बात करते हुए उमर अब्दुल्ला ने कहा कि पार्टी अपना प्रोग्राम किसी खुफिया अंदाज में नहीं करेगी, बल्कि नई दिल्ली जाकर जमहूरी तरीके से अपने मुतालबात पेश करेगी। इसी दौरान वज़ीर-ए-आला के मुशीर और नेशनल कॉन्फ्रेंस के सीनियर लीडर नासिर असलमानी ने कहा कि पार्टी का 20 जुलाई को नई दिल्ली के जंतर मंतर पर मुजवजा प्रोग्राम हर सूरत में मुनाकिद होगा, खा इजाजत मिले या ना मिले। उन्होंने मजीद कहा कि जो लोग वाकई जम्मू कश्मीर और यहां के आवाम के साथ हमदर्दी रखते हैं वो इस प्रोग्राम में जरूर शरीक होंगे। उन्होंने मजीद कहा कि जम्मू कश्मीर की आईनी हैसियत की बहाली नेशनल कॉन्फ्रेंस के बुनियादी एजेंडे का हिस्सा है। उधर जम्मू कश्मीर कांग्रेस के इंचार्ज गुलाम अहमद मीर ने कहा कि कांग्रेस 20 जुलाई को जंतर मंत्र में नेशनल कॉन्फ्रेंस के एहतजाज में शिरकत करेगी। उन्होंने कहा कि रियासती दर्जे की बहाली अवामी मसला है और तमाम सियासी जमातों के इख्तलाफात से बारतर होकर इस मुतालबे के लिए मुत्तहिद होना चाहिए। इधर पीपल्स कॉन्फ्रेंस ने कहा है कि वो 20 जुलाई को जंतर मंत्र एहतजाज में शिरकत करने के बारे में हतमी फैसला कल 17 जुलाई यानी जुमे को लेगी। दरअसल वजीर आला उमर अब्दुल्ला ने सामाजिक कारकुन सोनम वांगचुक की तवील भूख हड़ताल पर इजहार तशवीश करते हुए कहा है कि मरकजी हुकूमत को इंसानी हमदर्दी की बुनियाद पर उनसे भूख हड़ताल खत्म करने की अपील करनी चाहिए। उन्होंने कहा कि सियासत अपनी जगह, लेकिन इंसानियत और हमदर्दी के लिए भी गुंजाइश होना लाजमी है। اب ایک اور موضوع. وادی کشمیر کے تو لگ بھگ ہر ضلع سے یہ عوامی شکایت تواتر کے ساتھ سامنے آ رہی ہے کہ اشیاء ضروریہ کی قیمتیں بے لگام ہو چکی ہیں اور صارفین کی قوت خرید نہایت تیزی سے جواب دینے لگی ہے. سبزیاں ہوں یا میوہ جات، انڈے ہوں یا مرغ یا دیگر اشیاء ضروریہ، ان کی قیمتوں میں ہر گزرنے والے دن کے ساتھ اس قدر اضافہ ہوتا جا رہا ہے کہ صارفین نہ تو اضافے کی وجوہات سمجھ پاتے ہیں اور نہ ہی یہ کہ وہ اس سب لازمہ صورتحال سے نمٹیں تو کیسے. صارفین کہتے ہیں کہ جموں کشمیر میں عوامی سرکار کے اقتدار میں آنے سے پہلے قیمتوں کو ڈی کنٹرول کرنے کا جو نظام متعارف کیا گیا تھا، کیا اب بھی وہی لاگو ہے؟ اور اگر ہے تو پھر عوامی سرکار کے ہونے کا مطلب کیا؟ اسی پس منظر میں ایک رپورٹ کے ساتھ کلگام سے فاروق راتھر.
4: ضلع کلگام کے طول عرض میں اس وقت مہنگائی کا ایسا طوفان برپا ہے جس نے عام لوگوں کی زندگی کو شدید مشکلات میں مبتلا کر دیا ہے اور ہر گزرتے دن کے ساتھ لوگوں کے دلوں میں مایوسی، بے بسی اور غم غصے کی کیفیت مزید گہری ہوتی جا رہی ہے، کیونکہ بازاروں میں اشیاء ضروریہ کی قیمتیں اس قدر بڑھتی جا رہی ہیں کہ عام آدمی کے لیے اپنے گھر کا چولہا جلانا بھی ایک مشکل امتحان بن چکا ہے. بازاروں میں روزانہ خریداری کے لیے آنے والے لوگوں کو جب سبزی، گوشت، دودھ، انڈے اور دیگر ضروریات زندگی قیمتوں کے بارے میں پتہ چلتا ہے تو ان کے چہروں پر حیرانگی، بے بسی اور اضطراب کے آثار صاف دکھائی دے رہے ہیں. محدود آمدنی والے افراد کے لیے یہ بڑھتی ہوئی قیمتیں کسی نہ ختم ہونے والے بوجھ کے مانند ہے. اگرچہ نگران ایجنسی کی جانب سے وقتاً فوقتاً بازاروں میں چیکنگ اور نگرانی کا عمل شروع کیا جاتا ہے، تاہم زمینی سطح پر اس کے نتائج اس قدر مؤثر ثابت نہیں ہو رہے ہیں کہ ناجائز منافع خوری اور ذخیرہ اندوزی جیسے رجحان پر مکمل قابو پایا جا سکے، جس کے نتیجے میں پورے ضلع میں ایک ایسا ماحول پیدا ہو گیا ہے کہ جہاں بعض عناصر بے خوف ہو کر اپنی مرضی کے مطابق قیمتیں مقرر کرتے ہوئے عوام کو شدید مالی مشکلات سے دوچار کر رہے ہیں. کلگام ضلع کے تقریباً تمام قصبوں اور دیہی علاقوں کلگام، دیوسر، ہوم شالی بک، نور آباد، قاضی گنڈ، مونی گام، میر بازار، ویسو، چوگام، دبال، ہانجی پورہ، ڈی کے مرگ، آربل، منزگام، نلو، بی باغ، کیاری پورہ، چلم، کئیمو، کھڑونی، پالو اور بوگام کے ساتھ ساتھ بالسو، چاسر، اشمجی، سرندو، سپر ٹنگ پورہ، یور خوشی پورہ، روزلو، والٹنگو، بانیملہ اور چھمگنڈ کے علاوہ دیگر دی اور دور دراز علاقوں میں ناجائز منافع خوری اور ذخیرہ اندوزی کی شکایات عام ہو چکی ہے اور کئی مقامات پر مصنوعی قلت پیدا کر کے قیمتوں میں من مانا اضافہ کیا جا رہا ہے. ضلع میں اس وقت بازاروں کی صورتحال یہ ہے کہ سبزی اور دیگر خوردنی اشیاء کی قیمتیں آسمان چھو گئی ہے. ساگ، پھول گوبھی، بند گوبھی، ٹماٹر اور مٹر جیسی عام سبزیاں بھی 50 روپے سے لے کر 80 روپے تک فی کلو فروخت ہو رہی ہے اور یہی صورتحال دیگر ضروری اشیاء کا بھی ہے جو عام لوگوں کے دسترس سے آہستہ آہستہ دور ہوتی جا رہی ہے. اسی طرح گوشت، مرغ، انڈے، پنیر، دودھ، میوہ جات، مسالہ جات کے ساتھ ساتھ کریانہ کی اشیاء، ملبوسات، ہارڈ ویئر اور تعمیراتی مٹیریل کے علاوہ دیگر چیزوں کی قیمتوں میں بھی حیران کن اضافہ دیکھنے کو مل رہا ہے. بازاروں میں مرغ کی قیمت تقریباً 200 روپے سے لے کر 220 روپے فی کلو بتائی جا رہی ہے، جبکہ انڈے 110 روپے فی درجن فروخت کیے جا رہے ہیں اور میوہ جات کی قیمتیں 70 روپے سے لے کر 400 روپے تک پہنچ گئی ہے. صورت حال کا ایک اور افسوسناک پہلو یہ بھی ہے کہ بعض مارکیٹوں میں غیر معیاری اور زائد المیاد اشیاء خوردوش کی فروخت بھی بڑے پیمانے پر جاری ہے، جو نہ صرف عوام کے ساتھ ایک سنگین دھوکہ ہے بلکہ صحت عامہ کے لیے بھی ایک خطرناک رجحان ہے. ضلع انتظامیہ کی جانب سے اگرچہ بازاروں میں قیمت کو اعتدال پر رکھنے کے خاطر چیکنگ سکواڈز کو متحرک کیا گیا ہے، لیکن عوامی حلقوں کا ماننا ہے کہ یہ کاروائیاں مسلسل سخت بنیادوں پر جاری نہ رکھی جائے تو ناجائز منافع خوری اور ذخیرہ اندوزی کا یہ سلسلہ رکنے والا نہیں ہے، کیونکہ وقتی اقدامات وقتی اثر تو پیدا کرتے ہیں مگر مستقل بہتری کے لیے مسلسل نگرانی اور سخت کاروائی ناگزیر ہے. ضرورت اس بات کی ہے کہ متعلقہ ادارے پوری سنجیدگی اور ذمہ داری کے ساتھ میدان میں آئے اور عوام کو اس مہنگائی کے طوفان سے بچانے کے لیے ٹھوس اور دیر پائے اقدامات کریں.
10: کلگام سے فاروق رافی کی رپورٹ آپ نے سنی. رکن پارلیمان آگا سید روح اللہ مہدی نے آج چاڑورا اسمبلی حلقے کے برنوار علاقے کا دورہ کیا، جہاں انہوں نے مقامی باشندوں سے ملاقات کر کے ان کی شکایت سنی. اس موقع پر انہوں نے عوام کو یقین دلایا کہ ان کے جائز مطالبات اور بنیادی مسائل کو متعلقہ حکام کے سامنے مؤثر انداز میں اٹھایا جائے گا اور ان کے حل کے لیے ہر ممکن کوشش کی جائے گی. راجپورہ جموں میں ایک 10 سالہ لڑکا رمبیر نہر میں ڈوب کر جان بحق ہوا ہے. ایس ڈی آر ایف کی واٹر ریسکیو ٹیم نے پولیس پوسٹ تالاب دلو کی اطلاع پر کاروائی کرتے ہوئے بچے کی لاش نہر سے برامد کر کے قانونی کاروائی کے لیے پولیس کے حوالے کر دی ہے. ادھر راجوری کے چھپریاں علاقے میں آج ایک مسافر ٹیمپو الٹنے